0: back right after the commercial break.
1: ये है एक दुनिया इल्म अमल की, यहाँ पर नया दिन सिखाता है कुछ नया, यकीन के साथ जिम्मेदार आगे बढ़ने की लगा है। द कादी आजम ग्रुप ऑफ स्कूल्स एंड कॉलेजेस खैबर पख्तूनख्वा, एक्टिविटीज बेस्ड लर्निंग पर मबनी जदीद निजाम तालीम, सेंट्रल एग्जामिनेशन सिस्टम, तफरीही और मालीमी माहौल, 200 से जायद तलबा तालिबात के लिए इस साल भी मेरिट्स बराए फर्स्ट ईयर का इनेकाद 5 जुलाई तमाम कैंपसेस में होगा। आइए कामयाब कल का फैसला आज कीजिए। हमारे कैंपसेस हकीमाबाद नौशहरा, बाग इरम मर्दान, शेरगढ़ मर्दान, सवावी, जैदा और मैनी चौक कोठा, या हेड ऑफिस के नंबर 09382801030 पर राब्ता कर सकते हैं।
2: द एलोपैथिक और द होम्योपैथिक द द्वानो इलाजुनना ना उम्मीद शुरू बीमारानो द पारा द उम्मीद जेरे हैदर मुमन होम्योपैथिक जनरल अस्पताल खो पे खबर न, बल्कि द हैदर मुमन होम्योपैथिक जनरल अस्पताल ब्रांच ओस्तासो पखार सवाबई की प्राणी सशविदा कतासो के हम सोखपली बीमारी द क्लासिक होम्योपैथिक इलाज सरा द मुंडा खत्मोल वाड़ी नुजर तरजरा द हैदर मुमन होम्योपैथिक जनरल अस्पताल द सवाबई ब्रांच इंतखाब हो गयी। पता याद मेन जहांगीरी रोड बाने द शामनसूर बाबा मदरसे सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई। होमोस पर दे नंबर बाने कालो के और दखपल बीमार द पारा नंबर वाखले 03313994941। हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा स्ता सुखार पर सवाबई की होम।
3: ځواني د ځوانکو نه بغیر نیمګړی وي، خو که چېرته د دغه ځوانکو په وخت باندې غم ونه کړلی شي، نو په را روان وخت کې دغه ځوانکی ستاسو د ښایست د خرابېدو باعث جوړېدای شي. د اویلی سکن او د دانو دپاره یو ډېر خاص ټیټ فارمولا ډاکټر هیدر اینټي اکنی فیس واش، ډاکټر هیدر اینټي اکنی کریم، کوم چې په 700 روپۍ باندې د 700 بهترین انګریډینټ سره تیار شوی، ڈاکٹر ہیدر اینٹی ایکنی کریم، ڈاکٹر ہیدر اینٹی ایکنی فیس واش، کوم چې دا اویلی سکن او دا ایکنیز لپاره ډیر بهترین فارمولا دا، کوم چې په 700 روزو کې ساسو د سکن ایک

0: Welcome to FM 94, broadcasting live from Swabi, from 5 a.m. to 1 a.m.
1: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk।
2: Music and Information Station 94 FM.
3: بسم الله الرحمن الرحیم السلام علیکم نن د نهی ورځ ده او د 2023 میلادي کال د جولای د میاشتې 8 نیټه ده د FM 94 ریډیو دلبر سوابی دی